पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरू, अब प्रस्तुत गर्न लागिरहेछौ लोक तथा आधुनिक गीतहरू। त आउनुहोस् प्रथममा सुनौ नरेन्द्र गुरुङको संगीत शब्द तथा संगीत रचनामा अञ्जली प्रधानको स्वरमा यो कार्यक्रमको प्रथम गीत।

0: श्रोताहरु अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्।

विमानस्थल प्रस्ताव गरेको छ र यस परियोजनाको लागि 1000 देखि 1500 एकर जमिन पहिचान गर्ने योजना बनाएको छ। पुरुलिया, बालुरघाट र मालदामा क्षेत्रीय विमानस्थलहरू पनि प्रस्ताव गरेको छ। बजेटमा दुई प्रमुख रक्षा केन्द्रहरूको विस्तार र विकासलाई सहयोग गर्न हाँसिमा र वायुसेना स्टेसनलाई 25 एकर र कलाईकुण्ड वायुसेना स्टेसनलाई 37 एकर जमिन छुट्याउने प्रस्ताव पनि गरेको छ। बजेट पेश गर्दै वित्त मन्त्री स्वपन दासगुप्ताले राज्यमा 3 नयाँ नगरपालिका गठन गरिने प्रस्ताव गर्नुभयो। सिलगढीको शिव मन्दिरलाई नगरपालिका बनाइने, उत्तरबङ्गको गाजोल र चञ्चल पनि नगरपालिका बनाइनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर आज 2 दिनको आधिकारिक भ्रमणमा मंगोलिया पुग्नु भएको छ। डाक्टर जयशंकरले एक सोसियल मिडिया पोस्टमा यो जानकारी साझा गर्नुभएको हो। उहाँले भारत अनि मंगोलिया बीच विशेष साझेदारीलाई अघि बढाउन एक सार्थक वार्ताको आशा गरेको बताउनु भएको छ। यस भ्रमण अवधि विदेश मन्त्रीले मंगोलियाका नेताहरूसँग भेट गर्नुहुनेछ। उहाँले मंगोलियाका विदेश मन्त्री बतमुनक बट्सेसँग पनि वार्ता गर्नुहुनेछ। भ्रमणको दोस्रो चरणमा विदेश मन्त्री बुधबार अनि बिहिबार दक्षिण कोरिया जानुहुनेछ। यस यात्रा अवधि डाक्टर जयशंकरले विदेश मन्त्री चो युनसँग वार्ता गर्नुहुनेछ। उहाँले बिहिबार जेजुमा शान्ति अनि समृद्धिको लागि जेजु फोरममा मुख्य भाषण पनि दिनुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र शासित प्रदेश दादरा र नगर हवेली र दमन र दीवका प्रशासक प्रभुभाई पटेलकी श्रीमती भावनाबेन पटेलको निधनमा शोक व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले धेरै वर्षदेखि परिवारसँग घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनु भएको छ। श्री मोदीले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुहुँदै दिवंगत आत्माको शान्तिको कामना गर्नुभयो। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज लुधियानामा प्रसिद्ध कृषि वैज्ञानिक तथा पद्मभूषण पुरस्कारद्वारा सम्मानित सरदार सिंह जोवालसँग भेट गर्नुभयो। श्री नवीनले पन्जाबको कृषि सङ्कटको बारेमा चर्चा गर्नुभयो। बैठकपछि श्री नवीनले कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको व्यक्तिसँग अन्तर्क्रिया गर्न पाउँदा आफूलाई सौभाग्य प्राप्त भएको बताउनुभयो। उहाँले श्री जोवालसँगको आफ्नो चर्चाले कृषि मुद्दाहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो। भाजपाका राष्ट्रिय अध्यक्षले आफ्नो विचार र सुझाव राष्ट्रको लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभएको छ। ब्रिटेनका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँको लेबर पार्टीभित्र बढ्दो विरोध साथै 100 भन्दा बढी सांसदहरूले अनि उनी विरुद्ध मोर्चा खोलेपछि उहाँले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुभएको हो। पश्चिम बङ्गालको राष्ट्रिय राजमार्ग 27 जलपाइगुडी जिल्लाको जल्दाबारीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृतकहरूमा 2 महिला र 1 बालक सामेल छन्। जलपाइगुडी मेडिकल कलेज अस्पतालमा 25 जना घाइते यात्रीहरूको उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरूको अनुसार लगभग 32 जना यात्री बोकेको उत्तर बङ्गाल राज्य परिवहन निगमको बसलाई स्टेसनरी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। घटनाको जानकारी पाएर पुलिस जिल्ला प्रशासनका अधिकारीहरू र स्थानीय बासिन्दाहरूले तुरन्तै उद्धार र राहत कार्य सुरु गरेको छ। हरियाणाको राखीगढी पुरातात्विक स्थलबाट उत्खनन गरिएको मानव कङ्काल अवशेषहरू उन्नत वैज्ञानिक अध्ययनको लागि भारतीय मानव विज्ञान सर्वेक्षण एएसआईलाई हस्तान्तरण गरेको छ। यो प्रक्रिया भारतीय पुरातत्व सर्वेक्षण र भारतीय मानव विज्ञान सर्वेक्षण एएसआई बीच हालै भएको समझदारी पत्र अन्तर्गत गरिएको थियो। उत्तर प्रदेशमा 1,25,000 रुपियाँको इनाम रहेका कुख्यात अपराधी ललन सिंह हिजो राति सहारनपुरमा उत्तर प्रदेश विशेष कार्यबल द्वारा गरेको इन्काउन्टरमा मारिएको छ। पुलिसका अनुसार इन्काउन्टर सरसवा नाको रोडमा भएको थियो। बिहारको समस्तीपुर जिल्ला निवासी ललन सिंह विरुद्ध धेरै आपराधिक मामिलाहरू थियो। ललन सिंहमाथि बनारसीमा एक सब इन्सपेक्टरको हत्या गरेर सर्भिस पिस्तोल लुटेको र चन्दौली जिल्लामा डकेती र गोलीबारीका घटनाहरूमा संलग्न भएको आरोप थियो। एसटिएफका अनुसार ललन सिंह र उनका सहयोगीहरू हत्या, ब्याङ्क डकेती, क्यास भ्यान लुट र सरकारी हतियार चोरी लगायत धेरै गम्भीर अपराधहरूमा संलग्न थिए। कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात ढाँचामा भएको विस्फोटमा 54 जना घाइते भएका छन् भने 18 जना निखोज भएका छन्। विश्वको प्रमुख ऊर्जा केन्द्रहरूमध्ये एक
रातरास लाफान औद्योगिक क्षेत्रमा हिजो राति विस्फोट भएको थियो। क्षेत्र द्वन्द्वसँग सम्बन्धित अवरोधहरूपछि प्लान्टले सञ्चालन पुनः सुरु गर्ने काम चलिरहेको समयमा विस्फोट भएको थियो, जसले गर्दा बर्जान ग्यास आपूर्ति प्लान्टमा ठूलो आगलागी भएको थियो। आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो। मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागले भोलिसम्म पश्चिम बङ्गाल, कर्नाटक, तेलङ्गाना, केरलम, गोवा, उडिसा र उत्तर पूर्वका केही भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। यो समाचार युट्युबमा एआर कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्य प्रदेशको श्योपुर जिल्लास्थित कुनो राष्ट्र निकुञ्जमा चिता मित्र र सहरीय जनजातिका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। रोजगारी र जनकल्याणलाई प्रवर्धन गर्दै पश्चिम बङ्गाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशङ्कर आज 2 दिनको आधिकारिक भ्रमणमा मङ्गोलिया पुग्नुभएको छ। ब्रिटेनका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ अनि मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:15 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: श्रोताले भर्खरै सुन्नुभयो नरेन्द्र गुरुङ अनि साथीहरू स्वरमा यो लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ अन्तर्राष्ट्रिय योग दिवस 2026। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अन्तर्राष्ट्रिय योग दिवस 2026 मुख्य समारोह जुन 21, 2026 कोलकाताको ऐतिहासिक रेड रोडमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आयोजित गरिएको थियो। यस अवसरमा पश्चिम बंगालका राज्यपाल आरएन रवि र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित थिए। उहाँहरूले प्रतिष्ठित रेड रोडमा लाखौं मानिसहरूसँग विभिन्न आसनहरू गरे। जुन 21, 2026 मनाइने 12 अन्तर्राष्ट्रिय योग दिवस इन्टरनेशनल डे अफ योगाको विषयवस्तु स्वस्थ आयुका लागि योग थियो। यसले शारीरिक मानसिक र भावनात्मक कल्याणलाई प्रवर्धन गर्ने समग्र दृष्टिकोणको रूपमा योगको बढ्दो विश्वव्यापी मान्यतालाई प्रतिबिम्बित गर्दछ। भारतको प्राचीन ज्ञानमा जरा गाडिएको र महादेशहरूमा अंगालिएको योग स्वस्थ र सक्रिय जीवनको लागि एक विश्वसनीय मार्गको रूपमा देखा परेको छ। यस विषयवस्तुले योगको जीवन शक्ति, लचिलोपन र स्वतन्त्रतालाई बढावा दिने परिवर्तनकारी क्षमतालाई प्रकाश पार्छ, जबकि निवारक स्वास्थ्य सेवा र समग्र कल्याणको आधारशिलाको रूपमा यसको भूमिकालाई सुदृढ पार्दछ। शारीरिक आसन, श्वास प्रश्वास अभ्यास, ध्यान र सजगताको संयोजन मार्फत योगले गतिशीलता, मानसिक कल्याण र भावनात्मक लचिलोपन कायम राख्नको लागि एक व्यापक दृष्टिकोण प्रदान गर्दछ। प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा योग विश्वको सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको साथै मानिसहरू, समुदाय र संस्कृतिलाई एकैसाथ ल्याउने बताउनुभयो। प्रधानमन्त्रीले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको उत्सवको लागि स्वच्छता से स्वागत मनाइएकोमा कोलकाताका नागरिकहरूलाई बधाई पनि दिनुभयो। श्री मोदीले योग केवल शारीरिक व्यायाम मात्र नभएर मानव भावनाको अभिव्यक्ति हो भन्ने कुरामा जोड दिनुभयो। यो सबै उमेर समूहका लागि खुल्ला छ। उहाँले जीवनभरि स्वस्थ रहन योगको भूमिकाको जोड दिनुभयो। उहाँले भन्नुभयो, योग अभ्यासले मानिसहरूलाई शारीरिक जीवन शक्ति, मानसिक शक्ति र जीवनशैली रोगहरू विरुद्ध लचिलोपन कायम राख्न मदत गर्दछ। यसले हाम्रो शरीरलाई लचिलो बनाउन मदत गर्छ र हाम्रो ऊर्जा स्तर उच्च राख्दछ। योगा 365 दिनै हाम्रो आदर्श वाक्य हुनुपर्छ। योगले हामीलाई मदेखि हामीसम्म एकताबद्ध गर्छ। जब हामी योग गर्छौं, हजारौं हृदय एकैसाथ धड्किन्छ। प्रधानमन्त्रीले जनतामा योगलाई लोकप्रिय बनाउनमा श्री रामकृष्ण परमहंस, स्वामी विवेकानन्द परमहंस, योगानन्द र श्री अरविन्दोको भूमिकालाई सम्झनुभयो। वेद र श्रीमद् भागवत जस्ता हाम्रा पवित्र ग्रन्थहरूले पनि योगलाई शारीरिक स्वास्थ्य र मानसिक शक्ति प्राप्त गर्ने विधिको रूपमा बोल्छन्। योग र ध्यानले हामीलाई प्रकृति र ब्रह्माण्डसँग एक बनाउँछ। योग वास्तवमा पूर्ण कल्याणको लागि मानवतालाई भारतको उपहार हो। आयुको लागि योग भन्ने विषयवस्तुलाई प्रकाश पनि श्री मोदीले पार्नुभयो। उहाँले जोड दिनुभयो, योग एक निरन्तर जीवनशैली हो जसले मानसिक स्वास्थ्य मार्फत शारीरिक तन्दुरुस्तीको तरिकाले बाँच्ने गर्ने र नगर्ने कुराहरू सिकाउँछ। सन्तुलित खाना, मनोरञ्जन र निन्द्रा मार्फत योगले हामीलाई रूपान्तरण गर्छ र हाम्रो समग्र स्वस्थ र जीवनशैलीलाई समृद्ध बनाउँछ। प्रधानमन्त्रीले कोलकाताको रेड रोडमा आयोजित 12 अन्तर्राष्ट्रिय योग दिवसको मुख्य समारोहमा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु

खरसाङ हो, अब समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगाल सरकारले विधानसभामा आफ्नो पहिलो पूर्ण बजेट 2026-27 प्रस्तुत गरेको छ। बजेटमा सरकारले विभिन्न कल्याणकारी योजनाहरूको घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले आज राज्यको बजेट पेश गर्दै प्रत्येक वर्ष 6 जुलाईको दिन डाक्टर श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा राज्यभरि नै सरकारी अवकाश रहने घोषणा गरेको छ। जलपाइगढ़ी जिल्लाको जल्लाबाड़ीमा भएको सड़क दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृतकहरूमा 2 महिला र 1 बालक सामेल छन्। खरसाङमा कवि लेखनाथ खालिङद्वारा लिखित पहिलो कविता संग्रह हेनखामाको लोकार्पण सम्पन्न भएको छ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ शाखाका सदस्यहरूले आज पार्टीका संस्थापक अध्यक्ष तथा स्वर्गीय सुभाष किसिमको 90 जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ पालन गरेको छ। रोजगारी र जनकल्याणलाई प्रवर्धन गर्दै पश्चिम बंगाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। वित्त मन्त्री स्वपन दास गुप्ताले आज प्रस्तुत गर्नुभएको प्रस्तावमा यी नयाँ नोकरीहरू 33% महिलाहरूको लागि आरक्षित गरिने बताउनुभयो। यसमा शिक्षक र शिक्षा विभागका कर्मचारीहरूका लागि 50,000 पदहरू र पुलिस विभागमा 20,000 नियुक्तिहरू समावेश छन्। नोकरी खोज्नेहरूलाई सहयोग गर्न सरकारले हालको 5 वर्षको उमेर छुटलाई थप 2 वर्ष बढाउने निर्णय गरेको छ। आवश्यकता अनुसार अग्निवीरहरूको लागि 10% आरक्षणको व्यवस्था गरिएको छ। बजेटले राज्य सरकारी कर्मचारी र पेन्सन भोगीहरूलाई पनि उल्लेखनीय राहत प्रदान गरेको छ। राज्य कर्मचारीहरूका लागि महँगी भत्ता 20% बढाइएको छ, जसले गर्दा यस वर्षको 1 अक्टोबरदेखि महँगी भत्ता 38% हुनेछ। पेन्सन भोगीहरूले पनि महँगी भत्तामा 20%

0: वृद्धि पाउनेछन्। सिभिक भोलेन्टियर्स, होमगार्ड, ग्रीन पुलिस कर्मचारी र एनभीएम कर्मचारीहरूको मासिक मानदेय 2000 रुपियाँले बढाइएको छ। राज्यका आशाकर्मीहरूको वेतन पनि प्रति महिना 5000 रुपियाँले बढाइएको छ। कल्याणकारी कार्यहरूका लागि सरकारले अन्नपूर्ण योजनाको लागि 36000 करोड रुपियाँ तय गरेको छ। राजनीतिक विचारका कारण राजनैतिक अपराधको झुटो आरोप लागेकाहरूका लागि संग्रामी भत्ता नामक नयाँ भत्ता शुरू गरिएको छ। स्थानीय विकास पहलहरूलाई सुदृढ पार्न विधायक स्थानीय क्षेत्र विकास कोष प्रति निर्वाचन क्षेत्र 70 लाखबाट बढाएर 1 करोड गरिएको छ। एक रिपोर्ट।
1: पूर्वाधार क्षेत्रमा राज्य सरकारले कोलकाता क्षेत्रका लागि कल्याणी नजिकै नयाँ ग्रीनफिल्ड विमानस्थल प्रस्ताव गरेको छ। यस परियोजनाका लागि 1000 देखि 1500 एकर जमिन पहिचान गर्ने योजना बनाइएको छ। पुर्लिया, बालुरघाट र मालदामा क्षेत्रीय विमानस्थलहरू पनि प्रस्ताव गरिएको छ। बजेटमा दुई प्रमुख रक्षा केन्द्रहरूको विस्तार र विकासलाई सहयोग गर्न हाँसिमा र वायुसेना स्टेशनलाई 25 एकर र कलाईकुण्ड वायुसेना स्टेशनलाई 37 एकर जमिन छुट्याउने प्रस्ताव गरिएको छ। बजेट पेश गर्दै वित्त मन्त्री स्वपन दासगुप्ताले राज्यमा 3 नयाँ नगरपालिका गठन गरिने प्रस्ताव गर्नुभएको छ। सिलगढीको शिव मन्दिरलाई नगरपालिका बनाइने, उत्तर बंगालको गाजोली र चञ्चला पनि नगरपालिका बनाइनेछ। सरकारले ग्रामीण रोजगारी प्रबन्धन गर्न 125 दिने ग्रामीण कार्य योजनालाई विस्तार गर्ने निर्णय गरेको छ। यसमा 25 लाख थप लाभार्थीहरू सामेल हुनेछन्। उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई विभिन्न परीक्षाको तयारीमा सहयोग गर्न 1,25,000 रुपियाँको आर्थिक सहायताको घोषणा गरिएको छ। बेरोजगार युवाहरूको लागि नयाँ भरोसा योजना सुरु गरिनेछ, जस अन्तर्गत योग्य बेरोजगार स्नातकहरूलाई प्रति महिना 3,000 र अन्य योग्य बेरोजगार व्यक्तिहरूलाई प्रति महिना 2,000 प्रदान गरिनेछ। राज्य सरकारले स्वास्थ्य सेवा विस्तारमा पनि विशेष जोड दिएको छ। आयुष्मान भारत योजनाका लागि 3,100 करोडको व्यवस्था गरिएको छ। सरकारले राज्यका लगभग 7 करोड मानिसहरू यस योजनाबाट लाभान्वित हुने अनुमान गरेको छ। राज्य बजेटमा सिलगढी अनि जलपाइगुडी बीच मेट्रो सेवा सञ्चालन गर्ने प्रस्ताव पनि पेश गरिएको छ। साथै सिलगढी आइटी पार्कको विकासका लागि 26 करोड आवंटन गरिएको छ। राज्य बजेटमा टिस्टा ब्यारेज परियोजनालाई 11,000 करोडको स्वीकृति प्राप्त भएको छ। कुचबिहार, जलपाइगुडी, दार्जिलिङ र उत्तर दिनाजपुरको 3.42 लाख हेक्टर क्षेत्रलाई सिंचाईको लाभ प्राप्त हुनेछ। बजेटमा उत्तर बंगालमा एम्स अस्पताल र क्यान्सर स्पेसलिस्ट अस्पताल स्थापना गर्ने प्रस्ताव पनि पेश गरिएको छ। साथै सिलगढीमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम र इन्डोर स्टेडियमका लागि 20 करोड रुपियाँ आवन्टित गर्ने आजको बजेटमा प्रस्ताव पेश गरिएको छ। लाभामा नयाँ फायर ब्रिगेड स्टेशन बनिने र दार्जिलिङको डाली स्टेशनलाई बढोत्तरी गरिने राज्य बजेटमा घोषणा गरिएको छ। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
0: पश्चिम बंगाल सरकारले आज राज्यको बजेट पेश गर्दै एउटा महत्वपूर्ण घोषणा गरेको छ। अब प्रत्येक वर्ष 6 जुलाईको दिन डाक्टर श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा राज्यभरि नै सरकारी अवकाश रहनेछ। यस वर्ष 6 जुलाईमा उनको 125 जयन्ती पालन गरिनेछ। राज्य सरकारले बताए अनुसार पश्चिम बंगालको इतिहास अनि निर्माणमा डाक्टर श्यामा प्रसाद मुखर्जीको महत्वपूर्ण योगदानलाई सम्मान दिनका लागि यो निर्णय लिएको हो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बंगालको राष्ट्रिय राजमार्ग 27 जलपाइगढी जिल्लाको जल्लाबाडीमा भएको सड़क दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृतकहरूमा 2 महिला र 1 बालक सामेल छन्। जलपाइगढी मेडिकल कलेज अस्पतालमा 25 जना घाइते यात्रीहरूको उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार लगभग 32 जना यात्री सवार रहेको उत्तर बंगाल राज्य परिवहन निगमको बसलाई स्टेशनरी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। घटनाको जानकारी पाएर पुलिस जिल्ला प्रशासनका अधिकारीहरू र स्थानीय बासिन्दाहरूले तुरुन्तै उद्धार र राहत कार्य शुरू गरेका थिए। खरसाङमा कवि लोकनाथ खालिङद्वारा लिखित पहिलो कविता संग्रह हेनखामाको लोकार्पण सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनको डाक्टर पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न लोकार्पण कार्यक्रममा सभाध्यक्षको रूपमा आकाशवाणी खरसाङको पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आले उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रूपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्य एवं गोर्खा सांस्कृतिक स्थान खरसाङकी अध्यक्ष आशा मुखिया लामा उपस्थित रहेका थिए। कवि एवं

पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा कवि लेखनाथ खालिङद्वारा लिखित पहिलो कविता संग्रह हेनखामाको सभाध्यक्ष पारस चन्द्र आले, प्रमुख अतिथि आशा मुखिया लामा, विशिष्ट अतिथिहरू क्रमैले आकाशवाणी खरसाङको कार्यक्रम सहनिर्देशक राजीव सुब्बा, समाजसेवी तिलक शर्मा लगायत अन्यको बाहुलीबाट लोकार्पण गरिएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ शाखाका सदस्यहरूले आज पार्टीका संस्थापक अध्यक्ष तथा स्वर्गीय सुभाष घिसिङको 90 जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ पालन गरेका छन्। उक्त कार्यक्रममा गोरामुमो केन्द्रीय समितिका सदस्यहरू तथा पार्टीका वरिष्ठ नेताहरू उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्वर्गीय सुभाष घिसिङको दर्शन, दूरदर्शिता र राजनैतिक सोच आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। उनीहरूले घिसिङले भारतीय गोर्खाहरूको पहिचान, अधिकार र राजनैतिक समाधानका लागि देखाएको मार्गदर्शन अझै पनि प्रेरणाको स्रोत बनेको उल्लेख गरे। आज पश्चिम बंगालको राजनीतिमा एउटा नयाँ अध्याय थपिएको छ। भारतीय जनता पार्टीले राज्यमा पहिलो पटक जिल्ला परिषदको बोर्ड गठन गरेर महत्वपूर्ण राजनैतिक सफलता हासिल गरेको छ। पूर्वी मेदिनीपुर जिल्ला परिषद अब भाजपा समर्थित सदस्यहरूद्वारा शासित हुने भएको छ। स्रोत अनुसार जिल्ला परिषदका सबै सदस्यहरूले सर्वसम्मतिले वामदेव गुछैतलाई अध्यक्ष र बाँसुरी पण्डितलाई सहायक अध्यक्षमा निर्वाचित गरेका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा पुनः एकचोटि मुख्य समाचार। पश्चिम बंगाल सरकारले विधानसभामा आफ्नो पहिलो पूर्ण बजेट 2026-27 प्रस्तुत गरेको छ। बजेटमा सरकारले विभिन्न कल्याणकारी योजनाहरूको घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले आज राज्यको बजेट पेश गर्दै प्रत्येक वर्ष 6 जुलाईको दिन डाक्टर श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा राज्यभरि नै सरकारी अवकाश रहने घोषणा गरेको छ। जलपाइगढी जिल्लाको जल्दाबाडीमा भएको सड़क दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृतकहरूमा 2 महिला र 1 बालक सामेल छन्। खरसाङमा कवि लेखनाथ खालिङद्वारा लिखित पहिलो कविता संग्रह हेनखामाको लोकार्पण सम्पन्न भएको छ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ शाखाका सदस्यहरूले आज पार्टीका संस्थापक अध्यक्ष तथा स्वर्गीय सुभाष घिसिङको 90 जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ पालन गरेका छन्। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।

0: सुरुमा प्रमुख समाचार। प्रधानमन्त्रीद्वारा लखनऊमा भएको विनाशकारी आगलागीप्रति शोक व्यक्त। राष्ट्रपतिले मध्यप्रदेशमा कुनो राष्ट्रिय निकुञ्ज र चिता कमाण्ड एण्ड कन्ट्रोल सेन्टरको गर्नुभयो भ्रमण। भारत रक्षा क्षेत्रमा आत्मनिर्भर बनिरहेको र केवल हतियार खरिदकर्ता रहन नचाहेको प्रधानमन्त्रीको भनाई। भारतीय विदेश मन्त्री र मंगोलियाका विदेश मन्त्रीबीच भेटवार्ता। गृहमन्त्री एवं सहकारी मन्त्रीले भोलि नयाँ राष्ट्रिय कृषि सहकारी मार्केटिङ फेडरेशन अफ इण्डियाको लिलामी पोर्टलको गर्नुहुनेछ शुरूआत। प्रधानमन्त्री नरेन्द्र मोदीले लखनऊमा भएको विनाशकारी आगलागीप्रति शोक व्यक्त गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले उद्धार कार्य जारी रहेको र अधिकारीहरूले सबै सम्भावित सहयोग प्रदान गरिरहेको जानकारी दिनुभयो। श्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ र घाइतेहरूलाई प्रति व्यक्ति 50,000 रूपियाँ सहयोगको घोषणा गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको सोयपुर जिल्लास्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता मित्र र सहरिया जनजातिका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले चिता परियोजनामा उनीहरूको योगदानको प्रशंसा गर्नका साथै यस महत्वाकांक्षी संरक्षण कार्यक्रमको सफलतामा स्थानीय समुदायको सक्रिय सहभागिताले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। यसअघि राष्ट्रपतिले कुनो राष्ट्रिय निकुञ्जभित्र सफारीमा गएर चिता पुनर्वास परियोजनाको प्रगतिको समीक्षा पनि गर्नुभयो। साथै उहाँले चिता कमाण्ड एण्ड कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभयो। उहाँले चिता परियोजना सम्बन्धी प्रदर्शनी हेर्नुभयो र जनावरहरूको अनुगमन, ट्र्याकिङ र संरक्षणका लागि गरिएका उपायहरूबारे जानकारी लिनुभयो। एक रिपोर्ट।
1: राष्ट्रपति ने कुनो नेशनल पार्क में सफारी की और चीता पुनर्वास परियोजना की प्रगति की समीक्षा की। उन्होंने चीता कमाण्ड एण्ड

0: रक्षा क्षेत्र में केवल खरीदार बनकर नहीं रहना चाहता। हमारी सैन्य शक्ति दुनिया के लिए बाजार नहीं बन सकती। मेरी शक्ति की सामर्थ्य की पहचान मेरी आत्मनिर्भरता पर है।
1: विदेश मंत्री एस जयशंकरले आज उलानबटारमा मंगोलियाका विदेश मंत्री बत्सेत शेख बतबुटसँग भेट गर्नुभयो। डाक्टर जयशंकरले भारत मंगोलिया रणनीतिक साझेदारी, यसको सफलता र सम्भावनामा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो। नेता द्वयले विकास परियोजनाहरू, क्षमता निर्माण, संस्कृति, शिक्षा, सुरक्षा र बहुपक्षीय मञ्चहरूमा द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा गर्नुभयो। आफ्नो भ्रमणको दोस्रो चरणमा डाक्टर जयशंकरले दक्षिण कोरियाको भ्रमण गर्नुहुनेछ। यस भ्रमणका क्रममा उहाँले त्यहाँका विदेश मन्त्री चियो हुनसँग भेटवार्ता गर्नुहुनेछ। उहाँले बिहेवार जेजुमा जेजु शान्ति र समृद्धि मंचमा मुख्य भाषण पनि दिनुहुनेछ। गृहमन्त्री एवं सहकारी मन्त्री अमित शाहले भोलि नयाँ दिल्लीमा राष्ट्रिय कृषि सहकारी मार्केटिङ फेडरेशन अफ इण्डिया न्याफेडको लिलामी पोर्टलको शुरूआत गर्नुहुनेछ। पोर्टलको शुरूआत लिलामी प्रक्रियाको पारदर्शिता, दक्षता र सहज सञ्चालनलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम हो। सहकारी मन्त्रालयले बताएअनुसार कार्यक्रमका क्रममा श्री शाहले न्याफेडका धेरै महत्वपूर्ण डिजिटल र किसान केन्द्रित पहलहरू पनि शुरू गर्नुहुनेछ। यसमा किसानहरूका छोराछोरीका लागि न्याफेड कल्याणकारी छात्रवृत्ति अनि दाल र तिलको भण्डारण व्यवस्थापनका लागि दृष्टिकोण पोर्टल र उद्यम स्रोत योजनालाई बलियो बनाउन उद्यम स्रोत योजना पोर्टल समावेश छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा इजरायली रक्षा मन्त्रालयका महानिर्देशक अवकाशप्राप्त मेजर जनरल अमीर बारामसँग भेट गर्नुभयो। रक्षा मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा जानकारी दिए अनुसार श्री बारामले राजनाथ सिंहलाई दुई देशको विशेष रणनीतिक साझेदारीका सन्दर्भमा भारत इजरायल रक्षा सहयोग बढ़ाउन इजरायलको प्रतिबद्धता व्यक्त गर्नुभयो। ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकार एनएसएको बैठक नयाँ दिल्लीमा भइरहेको छ। दुई दिने बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गरिरहनु भएको छ। बैठकमा समूहका 11 सदस्य देशका सुरक्षा प्रमुखहरू सहभागी छन्। यी देशहरूमा भारत, ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, इण्डोनेसिया, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट समावेश छन्। बैठक मुख्यत आज विश्वले सामना गरिरहेका गैर परम्परागत सुरक्षा चुनौतीहरूमा केन्द्रित छ। बैठकमा राष्ट्र सुरक्षा खतराहरूको द्रुत रूपमा परिवर्तनशील प्रकृति र उदयमीन सुरक्षा जोखिमहरूमा नयाँ प्रविधिहरूको भूमिकाबारे छलफल गरिनेछ। प्रतिनिधिहरूले साइबर सुरक्षा, डिजिटल कमजोरी र कृत्रिम बुद्धिमत्ता अर्थात एआईसँग सम्बन्धित खतराहरूमा पनि छलफल गर्नेछन्। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले आज नयाँ दिल्लीमा पर्यटन तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरूसँगको व्यवसायलाई सहज बनाउने सम्बन्धमा सम्पन्न अन्तर्क्रियात्मक सत्रमा भाग लिनुभयो। श्री शेखावतले पर्यटन तथा आतिथ्य क्षेत्रको विकास लाखौं मानिसको जीवन परिवर्तन गर्ने माध्यम भएको बताउनुभयो। उहाँले केन्द्र सरकारले रोजगारी, विकास र समृद्धिका लागि नयाँ अवसरहरू सृजना गरिरहेको पनि जानकारी दिनुभयो। बेलायती प्रधानमन्त्री केयर स्टार्मरले प्रधानमन्त्री र लेबर पार्टी नेताको पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। आफ्नै पार्टीभित्रबाट बढ़दो दबावको बीच उहाँले डाउनिङ स्ट्रीटमा आफ्नो कार्यकाल समाप्त गर्नुभयो। उहाँले दुई वर्ष अघि डाउनिङ स्ट्रीटमा भएको आफ्नो आगमनलाई जीवनको गर्वको क्षण भएको बताउँदै लाखौं मानिसहरूको जीवन परिवर्तन गर्ने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको बताउनुभयो। श्री स्टार्मरले सेप्टेम्बरमा संसद सत्र शुरू हुनुभन्दा अघि नयाँ नेता चयन नभएसम्म आफ्नो पदमा रहने जानकारी पनि दिनुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मण्डावीले भोलि केरालामा फिटनेस, खेलकुद उत्कृष्टता र खेलकुदमा सार्वजनिक सहभागितालाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ। उहाँले तिरूवनन्तपुरमको चकाई आईटीआईदेखि शंकुघुमघुम समुद्र तटसम्म साइकल र्याली साइक्लिङ बाय द सीमा भाग लिएर शुरूआत गर्नुहुनेछ। साथै श्री मण्डवेले मायालोम स्थित जीवी राजा स्पोर्ट्स स्कूलको पनि भ्रमण गर्नुहुन्छ, जुन एक प्रतिष्ठित खेल संस्था हो। आफ्नो भ्रमणका क्रममा उहाँले तिरूवनन्तपुरमको केराला विश्वविद्यालय स्टेडियममा 2026 आइसी नागिया एसियाली खेलकुद फण्ड र रन कार्यक्रममा पनि भाग लिनुहुनेछ।

फिफा विश्वकप फुटबलमा समूह जीमा रहेको इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। खेलको 66 औं मिनटमा नाथन न्योग्यालाई मैदानबाट बाहिर पठाएपछि बेल्जियमले 10 खेलाड़ी सहित खेल्नु परेको थियो, तर इरानले त्यसको फाइदा उठाउन सकेन। यसैपछि समूह एचमा स्पेनले साउदी अरेबियालाई 4-0 पराजित गर्दै अर्को चरणमा स्थान बनाएको छ। आज समूह एचमा उरुग्वे र केप वर्डे बीच खेल सम्पन्न भइरहेको छ। समूह जीमा न्यूजील्याण्ड र इजिप्ट आमने सामने हुनेछन् भने समूह जेमा अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्नेछ। भारतीय क्रिकेट नियन्त्रण बोर्डले जुलाई 14 देखि शुरू हुने आगामी इंग्ल्याण्ड भ्रमणका लागि आफ्नो 15 सदस्यीय एक दिवसीय टोलीको घोषणा गरेको छ। विराट कोहली र जसप्रीत बुमराह जस्ता वरिष्ठ खेलाड़ीहरू टोलीमा फर्किएका छन्। भ्रमणमा शुभमन गिल कप्तान र श्रेयस अय्यर उपकप्तान रहनेछन्। बोर्डले रोहित शर्मा, केएल राहुल, ईशान किशन, वाशिङटन सुन्दर, अक्षर पटेल, नीतिश कुमार रेड्डी, कुलदीप यादव, जसप्रीत बुमराह, प्रसिद्ध कृष्ण, हर्षित राणा, अश्वदेव सिंह र ग्रुनर बार पनि टोलीमा समावेश गरेको छ। प्रधानमन्त्रीद्वारा लखनऊमा भएको विनाशकारी आगलागीप्रति शोक व्यक्त। राष्ट्रपतिले मध्यप्रदेशमा कुनो राष्ट्रिय निकुञ्ज र चिता कमाण्ड एण्ड कन्ट्रोल सेन्टरको गर्नुभयो भ्रमण। भारत रक्षा क्षेत्रमा आत्मनिर्भर बनिरहेको र केवल हतियार खरिदकर्ता रहन नचाहेको प्रधानमन्त्रीको भनाई। भारतीय विदेश मन्त्री र मंगोलियाको विदेश मन्त्री बीच भेटवार्ता। गृहमन्त्री एवं सहकारी मन्त्रीले भोलि नयाँ राष्ट्रिय कृषि सहकारी मार्केटिङ फेडरेशन अफ इण्डियाको लिलामी पोर्टलको गर्नुहुनेछ शुरूआत। आकाशवाणीबाट राष्ट्रिय समाचार पूरा भयो।